लाइफ लाइन आए पाणी के हथियार तौर इस्तेमाल करण जी इजाज़त न ॾींदासीं। पाणी के सियासी मकसदनि लाइ हथियार तौर इस्तेमाल कयो वियो त भरपूर जवाब ॾिनो वेंदो। शंघाई सहकारी कॉन्फ्रेंस जे सरबराह इजलास खे ख़िताब कंदे वज़ीर आज़म शहबाज़ शरीफ़ चयो आहे त आलमी मुआहिदनि ते रूह मूजिबि अमल थियणु घुर्जे। मका दिफ़ाई मुआहिदो बि करण जे ख़िलाफ़ न आहे। इस्लामाबाद मुफ़ाम ते यादाश्त नामो बि ख़िते में अमन जे बहाली लाइ आम आहे। दहशतगर्दी बि ख़िते खे संगीन ख़तरनि मां हिकु आहे। पाकिस्तान इलाइक़े में चटाधार अमन जे क़याम लाइ परज़ुम आहे। ॾखिण एशिया मुकमल अमन खां सवाइ तरक़ी वारो हदफ़ हासिलु नथो करे सघे। पीपी चेयरमैन बिलाल भुट्टो ज़रदारी चयो आहे त पाणी खे लखनि माण्हुनि ख़िलाफ़ हथियार तौर इस्तेमाल नथो करे सघिजे। आलमी कानून त पाकिस्तान जे मौक़ुफ़ जे तौसीक़ कई। भारत खे अदालती फ़ैसिले ऐं कानून जे पासदारी करणु घुर्जे। का बि रियासत हिकु तरफ़ो मुआदो नथी ख़तमु करे सघे। सिंध असेंबली में नवनि सूबनि ऐं इंतज़ामी यूनिट्स बाबति रिते ॿिए ॾींहुं बि मुयसि। सैयद नासिर हुसैन शाह चयो त सिंधड़ी ते सिर केरु न ॾींदो, संदो केरु मयार। सिंध विरहाईंदे सम्झी विया हूंदा, अचो गॾिजी सिंधु देश जे जनाहपुर ख़िलाफ़ ठहराउ मंज़ूरु कयूं। जिते सूबा ठाहिण जो ठहराउ मंज़ूरु थिए उते भली सूबा ठाहियो, पहिरियों उते तरक़ी थिए पोइ असांखे अची चइजो त तव्हां तरक़ी खां रहिजी विया। जमील सुमरो चयो त पहिरियां कराची खे वफ़ाक़ जो हिसो बणायो वियो ऐं पाकिस्तान ठाहींदड़ जी एम सैयद खे अवां गदार ठाहे छॾियो। सिंध रुगो हिकु नक्शो न पर धरती तारीख़ी आइनी वधत आहे। एम क्यू एम जे मेंबर इफ़्तिखार आलम चयो त इंतज़ामी यूनिटनि जी बहस खे रुगो सियासी नहरे तौर न पर इंतज़ामी सुधारनि तौर ॾिसणु घुर्जे। पीटीआई जे सजाद सूमरो चयो त ॿ अस्पतालूं संभाले न सघंदड़ वफ़ाक कराची खे पंहिंजे हवाले करण जी ॻाल्हि थो करे। इम्तियाज़ शेख चयो त पाणी ऐं ज़मीन सिंध लाइ रेड लाइन आहे। पाणी ऐं ज़मीन जी विर्स जी ॻाल्हि कई वई त भरपूर मज़ामत कई वेंदी। एम क्यू एम जे अहमद चयो त पीपल्स पार्टी पंहिंजे मेयर खे अख़्तियार न पई ॾिए। आइन जे आर्टिकल 140A ते ॻाल्हाइणु ग़लति न आहे। डॉक्टर सुराब सरकी चयो त जंहिं तरीक़े सां एम क्यू एम जे मेंबरनि ॻाल्हि कई आहे उन मां लॻे थो त हू सिंध जो विरहाङो नथा चाहिनि। पीपी जे एजाज़ सवाती चयो त हिंदुस्तान लॾे वियल हिंदू ऐं ईसाई हिते हुजनि हा त सिंध विरहाइण जी ॻाल्हि कंदड़ वापारियुनि जे ज़ुबान छिके गॾनि हा। सिंध हुकूमत पारां लोकल गवर्नमेंट एक्ट 2013 में तरमीमनि ते गौर, वॾे वज़ीर तरमीमनि जो जाइज़ो वठण लाइ सूबाई वज़ीरनि ते ॿधल कमेटी जोड़े छॾी। सीनियर वज़ीर शजीना महमूद नासिर शाह, सईद गनी, ज़ियाउल अंजार, नजमी आलम ऐं सलीम बलोच कमेटी में शामिल। वॾे वज़ीर मुराद अली शाह अॼु सदारत हेठि सिंध काबीना जो इजलास। सूबाई मालियाती वार्ड कमीशन जी तयारी लाइ अशरफ वास्ते कंसलट मुक़ररु। इजलास खे मकानी कानून में तरमीमनि बाबति ब्रीफिंग ॾींदे ॿुधायो वियो त मेयर, डिप्टी मेयर, चेयरमैन ऐं वाइस चेयरमैन जा अख़्तियार ऐं ज़िमेवारियूं वाज़े कयूं वेंदियूं। वॾे वज़ीर मुराद अली शाह चयो आहे त मकानी इदारनि खे वधीक फ़ाल ऐं जवाबदार बणायो वेंदो। छा सिंध में अॻूणे आमिर परवेज मुशरफ वारो मकानी निज़ाम बहाल थी रहियो आहे? केटीएन न्यूज़ जो सिंध काबीना जे मेंबर ऐं एम पी एस खां सुवाल। निसार खोड़े चयो आहे त मुशरफ खे नथो सुञाणा। सूबे लाइ सिंध असेंबली को बि निज़ाम जोड़े सघे थी, कंहिं जो बि दॿाउ न आहे। निज़ाम जे बहितरी लाइ केरु चवे थो एतिराज़ न हुअणु घुर्जे। सूबाई वज़ीर सईद गनी चयो आहे त सिंध में को बि पुराणो मकानी निज़ाम न ईंदो। मकानी कानून में तरमीम जी ॻाल्हि थी रही आहे, निज़ाम तब्दील न थींदो। सिंध में डिवीज़न या ज़िला वधाइण वारे मामले ते ॻाल्हि ॿोल थी सघे थी। एम पी ए सरदार चांडो चयो त निज़ाम खे नाकाम सरींदड़ घरू वज़ीर जी कुर्सी ते छो वेठो आहे। मोहम्मद बख्श मार चयो त मकानी निज़ाम ते वधीक मुशावरत थींदी, को बि दॿाउ न आहे। राजा रज़ाक चयो त निज़ाम तब्दील न पियो थिए, सुधारा अचणु घुर्जनि। मोहम्मद अली मलकाणी चयो त मुशरफ वारो मकानी निज़ाम न ईंदो। खिते में छिकताण वधण बाद आलमी मार्केट में तेल जी क़ीमतुनि में इज़ाफ़ो। तेल जे अघनि में फी बैरल $4 खां वधीक इज़ाफ़ो। बैरेंट तेल $94 65 सेंट ऐं डब्लू टी आई $90 फी बैरल थी वियो।
हुकूमत पेट्रोलियम शयुनि जे अघनि में वाधि करे छॾी। पेट्रोल 1.08 रुपया ऐं डीज़ल 51 पैसा फी लीटर महांगो। पेट्रोल जी नई क़ीमत 343.87 रुपया ऐं डीज़ल 370.92 रुपया थी वियो। नोटिफिकेशन जारी 9 सेप्टेम्बर राति 12 वॻे ताईं लागू हूंदा। بلوچستان کے مختلف علاقوں میں سیکیورٹی فورسز جو آپریشن ہندوستانی فتنے جا 21 دہشت گرد ماتھی ویا۔ خارجی دہشت گرد پارا کسٹم ہاؤس سے قبضے کرنے کی بھی کوشش ناکام۔ آئی ایس پی آر پارا جاری کل بیان میں سیکیورٹی فورسز 1 اگست 1 سپٹمبر کی وچ والی رات آپریشنس کیا۔ فورسز کوئٹہ طوفان قومی شاہراہ سے دہشت گرد خلاف کارروائی کردے 11 دہشت گرد کے جان بیڑو کیا۔ کسٹم ہاؤس سے قبضے والی کوشش بھی ناکام بنائی وئی۔ فورسز کے جوابی کارروائی میں 10 خارجی دہشت گرد مارجی ویا۔ دہشت گردن کی فائرنگ دوران بن کسٹم آفیسرن سمیت 6 جوان شہید تھیا۔ وفاقی راجدھانی اسلام آباد کے نئی وفاقی انتظامی یونٹ بنانے لائے منصوبہ بندی والی وزارت سفارشوں تیار کرے ورتوں۔ اسلام آباد جو انتظام 27 مختلف شعبن ذریعے ہلائیں صوبائی طرز سے 27 رکن اسمبلی قائم کرنے کی تجویز۔ لا اینڈ آرڈر ماسٹر پلانگ کا سوائے اسلام آباد جو گھڑوں انتظام چونڈیل نمائندن تے بدل اسمبلی ذریعے ہلائیں کی تجویز دینی وئی۔ 21 ممبر سدیری چونڈیا ویندا، عورتوں لائے 5 اقلیتوں لائے 1 سیٹ ہوندی۔ وفاقی وزیر حسن اقبال جو چوڑا ہے اسلام آباد کے مسئلے لائے آواز اٹھانے جو کو موثر فارم نہ ہے۔ وفاقی حکومت کے سدیری شہر جا مسئلہ حل کرنا پون تھا۔ اسلام آباد میں قومی اسمبلی جو 3 سیٹوں برقرار رہندیوں۔ اسلام آباد میں سیاسی انتظام سدھارن لائے قائم کمیٹی میں حسن اقبال، محسن نقوی، رانا ثناء اللہ، مصدق ملک اور وفاقی وزارتن جا سیکرٹری شامل۔ اسلام آباد راولپنڈی میں 2 ڈی بھی طوفانی برسات، روڈ رستہ بڑی ہوا۔ انتظامیہ الرٹ جاری کرے چھجو، شہروں کے گھر میں رہن کی ہدایت۔